भुटी एक एउटा भुटी आग्रह एउटा जानवरको प्लेटमा दिनुहुन्छ। जानवरको प्लेटमा दिएपछि भन्ने यो जानवरले खाने र पहिला नम्बर जानवरको प्लेटमा कुन चिज दिन्छ हेर्नु सक्रिय त तपाईँको बजारमा मिल्छ यो चिज तपाईँकोहरू। र आजकालको जमाना के छ, सत्य भनेपछि लात खाने र झुटो भनेपछि पेटभरि भात खाने, यो त यो चिज हजुर तपाईँको पसलमा भेट अनि यसको नाम के छ, यसको नाम छ हजुर यो पिरे नुन, यसको नाम छ हजुर यो रातो नुन, यसको नाम छ कालो नुन। यता जानवरको प्लेटमा राख्छ, जानवरले खाने बिचरा भुँडी बार्छ